اپنے آپ تو ڈر لگتا ہے پھر میرا روپ بگڑیا ہوا بھیانک ہے مبارک ہے جدو بندے نو اپنے آپ کو ڈر لگن لگ پڑے نا وہ سما منک دے بدل جان واسطے بڑا مبارک ہے منک دے چنگے بنن دے دن آئے سمجھتے جس دن بندے نو اپنے اندر پھیلے ہوئے اوگن نظر آ جان دھن گرو نانک نے انہیں اوگنا تے سٹ نظر پوائی کہندے میں ویکھدا بھاو دھن گرو نانک دے اس شبد دوارا اسی ویکھنا ہے اپنے اندر تے دیکھنا ہے سارا کچھ بہت کچھ نظر آ جائے گا جی سارا کچھ نہیں تے بہتا کچھ نظر آ جائے گا ایک سوان دو سوانی نال ایک تاں میرے اندر کتا پونک رہا ہے وہ دے نال دو کتیاں پونک رہی ہیں لوب کتا آشا تے ترشنا وہ دے نال رلیاں ہوئی ہیں کتیاں ہر امرت ویلے ہر دن چڑھ دے پلک پلک لفظ جڑا ہے یہ اگر آپ بالکل صحیح لفظ ارتھ واسطے لبھیے انگریزی چا پٹو مارو کہہ سکتے اگلا چڑھتا دن ہر امرت ویلا ہر چڑھتا دن جس ویلے میں بگتی دے مارگ تے ترنا چاہنا میرے راہ وچ پہنک پہنک کے مینو اے پریشان کر دے لوب ترشنا تے آشا انہاں دے پہنکن دے نال میرے اندر ہلچل پیدا ہو جاندی پلکے پہنکے سلا بیان بڑیاں بھیانک آوازاں کڑ دے کوڑ چھرا مٹھا مردار پرانے سمیاں چ کچھ لوگ جنگلی قبیلیاں چ ایسے بھی ہوندے سن جڑے نہ تا لباس چنگا رکھدے سن نہ انہاں دے کھان پہنن پین دی مریادا سی کوئی نہ انہاں دے ڈیریاں تے کوئی سماجک مریادا ہی سی جو مل گیا مار لیا کھا لیا جنوں ویکھیا لٹ لیا عام طور تے ساڈے لوگ ساسیاں نوں بھی ایسا کر کے جانتے رہے نے حالانکہ ساسی قوم کچھ ہور سی اے راجپوتاں دے او لوگ سن جڑے ساہس کر کے ہمت کر کے باغی ہو ترے سن پر کیونکہ تھان تھان پھردیاں ہوئے ہیں انہاں لوکاں نے بھی چج نال کوئی ٹکانا نہ بنایا انہاں دی مریادا بھی کھان پین پہنن دی کوئی چنگی نہ رہی تے عام طور تے سماج وچ انہاں نوں بھی اسی نگاہ نال ویکھیا جان لگ پیا جڑے اسبھیہ لوک سبھیتا رہت سبھیتا ہین لوک ساڈے سماج وچ بسرے ہوئے سن جڑے کسے سماج نوں کسے انسانیت دے قانون نوں منن نوں تیار نہیں غلط کھان پین غلط کام کرن والے تے پھر لوکاں نوں لٹن مارن جو کچھ مل جائے عام طور تے وہ بلے نیولے جو کچھ مل گیا سب کھا لیندے سن ہن وہ چھرا بھی رکھدے سن تیر بھی رکھدے سن ہتھیار رکھتے سن حالانکہ بیرتا دیا نشانیاں شستر کول ہونا بہادری دا نشان ہے لیکن انہوں واسطے جنہ پرپکار واسطے ورتنا ہوئے جی تمہیں مہاراج نے بخشے تے جڑا پرائے برے واسطے کسی دا نقصان کر کے کسی نو ترفا کے جو سواد لین واسطے ہتھیار ورتے جان تے پھر بڑے بھیانک ہو جان مہاراج کہندے نے میرے اندر کوڑ دا چھرا میں لک نال بنے حرام کھانا کیونکہ مہاراج نے پاون باڑی چ بڑا سپشٹ کیا ہے حق پرایا نانکا اس سور اس گائے مسلمانوں واسطے جس طرح سور حرام ہے ہندوؤں واسطے جس طرح گاں دا ماس حرام ہے اسی طرح کسے دے حق تے نگاہ رکھنی کسے دا حق مار کے کھانا جویں انہاں دوہاں قوماں واسطے انہاں دو چیزاں نوں حرام منیا گیا ہے اسی طرح انسان واسطے پرایا حق حرام ہے تے مہاراج اگوں بھی کہندے نے گر پیر ہاما تاں بھرے جا مردار نہ کھائے جے اے حرام دا مردار بندہ نہیں کھاندا تاں گرو پیر بھی باہ پھڑدا تے جے بندہ کہے میں گرو کا بھی بنیا رہاں گرو دی سانجھ بھی بنی رہے تے میں حق حلال دی بجائے لوکاں دا مار مار کے کھاندا رہاں تاں گرو والوں حامی بھرے جان دی کوئی گنجائش نہیں مہاراج کہندے نے اس طریقے دے نال میرے اندر حق پرائے دی نگاہ جیڑی ہے وہ ایک مردار کھان والی گندی برتی اس طرح میں بڑا مار خورا بھیانک روپ لے کے پھر رہے
मैं पत की पंध मेनू अपनी इज्जत का भी कोई ख्याल नहीं ना करनी की कार मेरे अंदर आचरण की रहनी भी कोई लकीर नहीं कोई हद नहीं तेरा एक नाम तारे संसार एक आसरा है कि इस भयानकता तो अपने आप तो लगते डर वाली अवस्था तो इस संसार तो तेरा नाम मैनू बचा सकता ऐसे आसरे मैं यह आस यो आधार आस ला के बैठा एक नाम दे आसरा शायद मेरा जीवन बदल जा मुख निंदा आखा दिन रात मैं लोगों के औगण कढ के यह सच करके जानना जिन्ना चिर बंदा दूजिया के औगण कढ़ता रहे अपने औगणा ते निगाह ही नहीं पई ते जिन्ना चिर अपने औगणा ते निगाह ना पवे बंदा ठीक किवें होवेगा। धन गुरु हर राय साहब सच्चे पातशाह के पावन दरबार च आप जानते हो साहबां दे पास बहुत वड्डा चिकित्सालय सी दवाखाना सी लगभग उस वेले पसरियां मोटियां मोटियां सब बीमारियां दा इलाज महाराज सच्चे पातशाह दी निगरानी हेठ होया करदा सी बड़े बड़े तकड़े सियाने हकीम वैद महाराज ने सेवा च लाए हुए सन ते हर तरह की जड़ी बूटी दवाई जो उस वेले मिल सकण वाली चीज सी वरती जा सकण वाली चीज सी महाराज ने अपने दवाखाने कच्च कीती सी। इथों तक भी दस्या गया है एक बारी दिल्ली दरबार विच भी एक बहुत वड्डे आकार की हरण की लोड़ पै गई सी हकीमा ने कह दिता कि महाराज के दवाखाने बिना होर किधरों नहीं सी। वो एक प्रेमी का मंजा चुक के लियाए घर दे बंदे लिया के वह मंजा रखिया वो कहिंदा मैनू महाराज को लै चलो मरीज जो है रोगी कहिंदा मैनू महाराज के बूहे ते लै चलो वो कहन लगे तेनू दवाखाने विच हकीमा ते वैदा दे हवाले करना है महाराज के दर्शन तू तगड़ा होके कर ली महाराज इथे भी आउंदे ने दर्शन बख्शते ने सतगुरु पातशाह उन्हां रोगियां नू आके नाम जपण निरंकार नाल जुड़न दा उपदेश भी नाल नाल देंदे रहिंदे सी दवा दारू भी चलदा रहे कहिंदा नहीं मैनू हुणे लै चलो महाराज एक बारी मैनू वेख लै सियाणियां ने बहुत किया तेनू वैदा ने वेखना हकीमा ने वेखना महाराज दे दर्शन करने ने नहीं महाराज मैनू वेखण जिद कर बैठा रोगी की जिद बड़ी हुई उन्हें क्या चलो कोई नहीं लै चलो मंजा चुके महाराज के बूहे ते लै आए दरबार ने कहा सतगुरु आराम फरमा रहे ने विश्राम कर रहे ने हालांकि सतगुरां ने कहा विश्राम करना उन्होंने विश्राम विच भी भगती ते समाधि है उन्होंने इकले हो जाण विच भी समाधि है जपन है सिमरन है पर उपकार की भावना से कुछ व्यवंता होनगियां पर नहीं उसने क्या विश्राम कर रहे ने यह कहने लगा मैनू इथे प्यार रहन दो जिस वेले वो बाहर निकलेंगे मैनू एक बार वेख लैन फिर मेरा दवा दारू शुरू करे आवाज अंदर भी पहुंच गई महाराज ने पूछा क्यों भाई की गल है दरबार ने दसिया महाराज रोगी आया वह कहता पहला महाराज मैनू वेखण फिर मेरा इलाज शुरू करो महाराज पातशाह आप बाहर आ गए धन गुरु हर राय साहब बाहर आ गए जिस वेले साहिबां दे दर्शन होए वो जिहड़ा पासा नहीं सी लै सकदा ना प्या प्या सज्जा खब्बा पासा नहीं सी मोड़ सकदा सारा शरीर गलिया पिया वैदा हकीमां ने जिसके बारे जवाब दे दिता होया महाराज नूं वेखदिया सार छेती नाल उठण दा यतन करन लगा साथियों ने कहा प्यार हो महाराज ने भी इशारा किया मगर उठ के बैठ गया मंजे ते उठ के थले उतरन लगा महाराज कहन लगे टिक जा की चाहना है यह कहिंदा बस महाराज मैं ही चाहता सा तुसीं मैनू वेख लो साहिबां ने मुस्कुरा के यही गल कही भलिया लोका तैनू वेखणगे वैद हकीम दवाई देणगे तू ठीक हो जाएगा आ गए तो हुण तैनू ठीक करके तोरांगे साडे वेखण वाली कहड़ी गल है सिर नीवा करके कहन लगा महाराज वह मैनू बाहरों वेखणगे मलमा ला के ठीक करके तोर देणगे मेरे अंदर किन्ना कोड़ वरतिया जिहड़ा फुट के बाहर आ गया तो तुहानू ही दिसना वैदा हकीमां नू कोई नहीं दिसना किस काम क्रोध ते गंध ने मेरे अंदरों मैनू रोगी कीता ते ओ रोग मेरे बाहर चमड़ी ते आ गए ने वो जिहड़े मेरे अंदर दे रोग ने वह वैदा ते हकीमां नू नजर नहीं आउंदे साहब जी वो तो तुसी देख सकते हो इस करके क्या पहला मैनू अंदरों ठीक करना शुरू करो बाहरों ठीक हो जावांगा ते ठीक है पर जे मैं अंदरों रोगी रह गया ते गल की साहब हस पे कह लगे शाबाश जे तेरा अंदर ख्याल भी पै गया ना कि अंदर कुछ रोग है अंदर कुछ बुराई है अंदर कुछ खराबी है तो हुण तेरे ठीक होण दे दिन आ गए ये सच करके जानना जिस वेले मनुख का अपने आप ते ध्यान ही पै जावे ना कि मेरे अंदर कुछ खराबी है। धन गुरु नानक कहिंदे ने मैनू इज्जत का कोई ख्याल नहीं मैनू अपनी करनी का कोई ख्याल नहीं मैं पत की पंध न करनी की कार हो बिगड़े रूप रहा बिकरार बिगड़िया होया मेरा अंदर का रूप भयानक रूप
तेरा एक नाम तारे संसार मैं एह आस एहो आधार मुख निंदा आखां दिन रात इस मूह नाल मैं लोगों की निंदा करदे जिंदगी बिता रहा दिन रात लोगों दी बुराइयां कढ़ियां पर घर जो ही नीच सनात मैं बड़ा नीच ते कमीना हां कि मैं लोगों के घरां विच वेखना ध्यान देना लोगों के घरां वल वेखना आम तौर ते बाणी विच इस सेंस च लिया गया है इस भाव च लिया गया है जेड़ा कोई स्त्री किसी के मर्द वल वेखे या कोई मर्द किसी की स्त्री वल लेकिन केवल स्त्रीना तक की गल नहीं है एक कामी पुरुष अपने घर वल ना वेखता होया किसी की इज्जत वल वेखता है बहुत माड़ी गल एक स्त्री अपने पति की धर्म पत्नी ना रह के ईमानदार ना रह के किसी मर्द वल मैली निगाह नाल वेखे इस नूं पर घर जोना कहिंदे ने पराए घर वल वेखना लेकिन साडे लोकां दी निगाह इत्थे ही थोड़ा टिकी असीं धन भी लोकां दे घरां दा वेखने वडियाईयां भी लोकां दे घरां दीआं वेखने जो कुछ किसे दे घर च नजर आउंदा है उत्थे ही साडी लोभ दी निगाह टिकी हर चीज ते साडी निगाह मैली हुंदी चली जांदी साहिब कहिंदे ने इस तरह मेरी निगाह लोकां दे घरां विच पै रही पर घर जो ही देखदा हां लोकां दे घरां विच वेखदा हां बड़ा नीच ते कमीना बणै काम क्रोध तन वसै चंडाल ये तुसी भी जानते हो कि आम तौर पर बंदा कातल ते खूनी उदों बनता है जदों ये लोभ दे वस होवे काम दे वस होवे क्रोध दे वस होवे ये खराबियां बंदे कोलों बहुत गुणा करांदियां ने साहिब कहिंदे ने इन्हां चंडालां ने मेरे कोलों बड़ा नुकसान कराया अपना भी पराया भी इन्हां चंडालां ने मैनू

संगी सज्जन, जितने भी माई पाई सर गुरु ग्रंथ साहिब पातशाह जी के पवित्र चरणा अंदर कोमल चरण अंदर जुड़ बैठे हो, पावन दरबार दिया अमृत वेले दिया हाजरिया अते इलाही बाणी का कीर्तन नेता प्रति सिख के जीवन सिख के कर्म अनुसार नेम अनुसार रोजाना सत्संग हाजरियां पढ़ने वाले हो, गुरबाणी का मनोहर कीर्तन यह मन को सुख देने, यह मन को शांति देने, यह सड़े हुए मन को हरा करने, यह तपते हुए मन को ठंड पाने एक कीर्तन ही एक आसरा है जो कि इस कलयुग के विख्यातों तो एक कलयुग के तत्ते झोलियों तो एक कलयुग के सड़े हुए मन को ठंड पाने एक कीर्तन ही है। यह सड़िया हुआ मन इस कीर्तन नाल ही ठंडा होता है, इस कीर्तन नाल ही इस मन का जहर निकल सकता है। जिमें सपिया का एक बीन वजा के एक राग की धुन कढ के वह जहरी सप न जहरीले सप न वह डंगल वाले सप न अपने वस च कर लील लेंदा, इवें ही यह मन जहरी है, यह मन जहर का भरिया हो, मन डंगण वाला है, इनू भी कीलन वास्ते इनू भी वस करू भी सीधे रस्ते से पाने लिए एक गुरु का शब्द एक गुरु का कीर्तन एक आसरा है एक टेक है। रोजाना आप कीर्तन सरवण करते हो, सतगुरु के चरण कमलों अंदर जुड़ बैठे हो, थोड़े जे अखर सरवण करना फिर समाप्ति कर दिया। एक बार प्यार नाल बोलो साधना। कैसा है गुरु का प्यार जिथे असी रोज आते हैं, किहो जिहा आनंद इथों मिलता है, आ पंक्तियां तुहाडे सामने पेट करना, ते किन्नी दयालता है सतगुरु विच, किन्ना दयालु है किन्ना कृपालु है, किन्नियां बख्शां दा भंडार है किन्ना रहमतां दा भंडार है। भाई साहब जी बयान करदे, भाई साहब भाई गुरदास जी महान फिलासफर गुरमत दियां नींहां रखण वाले, गुरमत दियां बुनियादां लिखण वाले, सिखी दा सिद्धांत मुढ़ला दसण वाले भाई साहब भाई गुरदास जी कहंदे ने, आंब की सदर कथ मिटत आंबली खाए, आंबली खादियां हुई इमली अंब की सदर नहीं लेंदी। जे कोई कहे कि इमली खा के मैं अंब की इच्छा पूर्ण कर ली है अंब की सदर रह गई है, भाई साहब जी कहंदे नामुमकिन है। आम की सदर कथ मिटत आंबली खाए, तो दलील पता क्यों दिती है, कहने पिता का प्यार ना परोसी पै पाई है। जो प्यार बापू कर सकता है जो प्यार पिता कर सकता है वो प्यार पड़ोसी तो नहीं मिल सकता, वो नाल दे गुआढ़ी तो नहीं मिल सकता, वो नाल दे संबंधी तो नहीं मिल सकता। जो पिता पुत्र नाल प्यार कर सकता है वो दूसरे तो नहीं मिल सकता। एक बार बोलो आख्या करो ना साधना, बह हो मिल है यह वक्त है प्रभु के सिमरन का वक्त, समझे ए वारी मिली है सब यह समा मिले, पता नहीं मुड़के मनुखा जन्म मिले कि ना मिले। कोई कह सकता है कि मैं दोबारा मनुखा जन्म चाहूंगा, कोई कह सकता है कि मैं फिर इस दुनिया से आवांगा, मुड़के नहीं कोई आ सकता, कोई दावादार नहीं कर सकता, कोई इस गल यकीन नहीं कर सकता कि मैं आवांगा। पता नहीं किनिया जूनों तो बाद मनुखा जन्म मिले, 84 लाख जून भोगण तो बाद ए वारी मिलती है, ए टाइम मिलता है, ए वक्त मिलता है, ये सफल ना किया फिर चक्कर च पै जाएंगे, फिर गेड़ च पै जाएंगे। ऐसा गेड़ है जिहड़ा मुकदा ही नहीं, 100 साल की एक जून जे 100 साल की मुकदी ही नहीं जून, फिर पता लंबे गेड़ च पया, बहुत सजाए पया देश लम्मे, फिर तो लम्मे चक्कर च पै गए। इस चक्कर नु खत्म करने का एक ही तरीका है, कोई फिर बोलो सदा। मैं जो अखर पेश कर रहा था समाप्ति कर दिया, आंब की सदर कत मिटत आंबली खाए, पिता का प्यार ना परोसी पै पाई। अगली पंक्ति पाशाह जी ने कमाल कर दी है, कहते सागर की नित कत पाइत है पोखर से, सागर कहते समुंदर नु, पोखर कहते छपड़ नु छपड़ी, जिथे निका जा थोड़ा जा जल होता है। कहते जेड़े खजाने जेड़िया निधियां जेड़िया वस्तुआं समुद्र चो मिल सकदियां वो एक छप्पड़ तो नहीं मिल सकदियां, वो एक निके जे पानी दे टोबे चो तो नहीं मिल सकदियां, जो वस्तुआं सानू गुरु कोल मिल सकदियां,
جو اس سمندر چ مل سکتی ہیں وہ سن خدروں چھپڑا چ نہیں مل سکتی. ساگر کی ند قتل پائت ہے پوکھر ہے. کہنے دن کر سر دیپ جوت نہ پجائیے. دن کر کہندے سورج نے سورج کے مقابلے سے کنیاں لالٹینا بتیاں دیوے جگائی جاؤ وہ مقابلہ نہیں کر سکدیاں. وہ برابر نہیں پہنچ سکدیاں. وہ تل نہیں پہنچ سکدیاں. دن کر سر دیپ جوت نہ پجائیے. اگلی پنکتی ہو رد کر دیتی پائی صاحب نے. کہنے اندر برکھا سمان پجس نہ کوپ جل. جڑا اندر برکھا کرتا ہے وہ مقابلے سے کنویں کا جل نہیں پہنچ سکتا. یہ ٹھیک ہے کہ مشین لا کے پاور لگا کے پانی کٹیا جا سکتا ہے پر ٹوئیاں دے وچ چلا جائے گا. ٹبیاں تے نہیں چڑھ سکتا. پہاڑاں تے نہیں چڑھ سکتا. اچیاں تھاواں تے نہیں چڑھ سکتا. تو اندر برکھا جڑی ہے وہ سارے تے برابر دیتا ہے. سارے ایک سمان دیتا ہے. اندر برکھا سمان پجس نہ کوپ جل. تے بھائی صاحب جی کہندے نے چندن سباس نہ پلاس مہکائیے. جو سگندھی جو چندن وچوں مل سکتی ہے وہ پلاس ہرن اتیادک درختوں وچوں نہیں مل سکتی. جو سگندھی چندن دے سکتا ہے جنگل تو اور بڑے برکش ہیں اور بڑے پیڑ ہیں اور بڑے درخت ہیں. انہاں چ سگندھی نہیں. انہاں چ خوشبو نہیں. انہاں چ وہ پیار نہیں جو پیار تم چندر چو مل سکتا ہے. جو چندر پیار ہوتا ہے اپنے وال کھچ لینا ہے. جہاں نیوی چت کرتا وہ بھی اپنے نک کو لے جاتا ہے. وہ بھی سگندھی لین کی کوشش کرتا ہے. وہ بھی دیکھتا ہے کہ کی سواد ہے یہ کیسا آنند ہے اس سگندھی سے کی آنند ہے. ایک بار بولو ہوں. انت بھائی صاحب جی نے حد کر دیتی. کہ تین پنکتیاں کہہ کے چوتھی بھی وہ درشانت کٹیا ہے. وہ سٹا کٹیا ہے. وہ مول کی کٹیا ہے. کہ شری گرو دیال کی دیا نہ آن دیو میں جو جو دیالتا سدگرو ہے. شری گرو دیال کی دیا نہ آن دیو میں جو آن دیو کا مطلب اور کسی بندے سے نہیں تمہیں مل سکتی. جو دیالتا جو بخشش جو کرپالتا جو میرے گرو بھی ہے وہ تمہیں خدرے نہیں کتوں ملے گی اور کسی تھان تو نہیں ملے گی. شری گرو دیال کی دیا نہ آن دیو میں جو بھائی صاحب جی کہتے ہیں کھنڈ برہمنڈ وہ اصل ہوتا ہی ہے. پرتھوی کے نو کھنڈ ٹکڑے میں چلے جاؤ. جتوں سورج نکلتا ہے جتھے گروپ ہوتا ہے اتنے تک چلے جاؤ. جو دیالتا گرو وچ ہے جو بخشش گرو وچ ہے وہ تمہیں ہور کسوں نہیں ملے گی. اس گرو کے قدموں جو روز آدھے ہاں آج وہ پنکھیاں پڑھ رہے سن. کیسی پریت ہے کیسا پیار ہے یہ تو بھگت رمداس ہی جان سکتا ہے. بھگت رمداس کی بانی کیسا آنند ہے. بھگت رمداس کی بانی وچ کیسا پیار ہے. بھگت رمداس نے ایسے ایسے خلاصے گلان کیتی ہیں جو میں اس وقت آپ جی کے سامنے بیان نہیں کر سکتا. جب بھگت رمداس کا میل ہوا واحگرو نال پربھو نال میل سارے کا ہوا. ہر ایک بھگت نو پربھو نال میل ہوا. جتنے بھگت رمداس کا میل ہوا اتنے پربھو نے تانا بھی مارا. ادھر جدھر تانا بھی بجا ہے بھگت رمداس والوں. بھگت رمداس جب پربھو نو ملے تو گلوکڑی پان لگا. پربھو نو گلوکڑی پان لگا گل نہ لاؤ لگا. تو پربھو نے آخیا ہے رمداس میرے نال نہ لگی میرے نال نہ چھوئی تو چمار ہے میں پٹ جاگا. یہ پربھو آخد ہے شری راگ وچ تو ہی موہی موہی تو ہی انتر کیسا. اے پوتر اداس آخر گا اے پربھو یہ تو کیویں آخیا کہ میں چمارا میرے وچ تیرے وچ تیرے وچ میرے وچ بھید کیسا انتر کیسا. بھگت جی حد کر دیتی اے پربھو تو میرے چمار کیوں آخیا تو ہی موہی موہی تو ہی انتر کیسا. پر فرق ہے تھوڑا جا معمولی جا فرق ہے. ہے کی فرق کنک کٹک جل ترنگ جیسا. پربھو تیرے میں میرے اتنا ہی فرق ہے جی سونا سونے کے کڑے میں فرق ہے. اتنا فرق ہے نال ایک اور تانا پربھو نے بھی ماریا. بھگت رمداس بھی بڑا ڈاڈا ہوا کہ جو پہ ہم نہ پاپ کرن تا. اے پربھو میرے تو تیری پچھان ہونی ہے. جی میں پاپی نہ ہوا تو تینوں پت پاو کوئی نہ آکھے. جی میں غلط کام نہ کروں تو تینوں بھگت بار چکن کوئی نہ آکھے. میرے تو تیری انٹروڈکشن ہونی ہے. میرے تو تیری پہچان ہونی ہے. میرے تو تینوں لوگوں نے جاننا ہے. جو پہ ہم نہ پاپ کرن تا اے انتا تیرے پتت پاون نام کیسے ہوتا. تینوں پتت پاون کوئی نہ آکھے. میں تمہارا میں نیواں اس کر کے تیری پہچان ہوتی ہے. پھر کسی ویلے سما ملیا تو یہ وچار کروں گا. پنکتیاں پڑھو ساچی پریت پھر سماپتی کر کے.